कायनात के बारे में और ख़ुद अपनी रोज़ा ज़िंदगी के बारे में तसव्वुर बदल कर रख दिया है। आज हम जिन चीज़ों को अहमियत नहीं देते, वो भी बुनियादी साइंस और टेक्नोलॉजी की वजह से वजूद में आई। बाद में बायोटेक्नोलॉजी के दरवाजे खोल दिए। आज हम इंसान के मुकम्मल डीएनए का आसानी से जायज़ा ले सकते हैं। इससे हमें यह समझने में मदद मिलती है कि जीनियाती बीमारियां कैसे लाहक होती हैं और इन्हें कैसे ठीक किया जा सकता है। बिग बैंग थ्योरी ने हमें यह बतलाया कि कायनात कैसे वजूद में आई। 100 साल कबल इस सवाल का जवाब सिर्फ मजहबी दे सकता था। जब हमें ये पता चला कि कायनात जामिद नहीं बल्कि मुसलसल फैल रही है और कहकशाएं एक दूसरे से दूर हटती जा रही हैं, तो इससे ये अंदाज़ा लगाया गया कि आगाज में तमाम मादा एक ही जगह पर मरकूज था और कायनात एक अजीम धमाके के नतीजे में वजूद में आई। अपोलो मिशन से लेकर कैसनी खलाई जहाज तक और हबल खलाई दूरबीन से लेकर सखली मौजों की दरियाफ्त तक, ये तमाम इंकशाफात हमें खला के बारे में मजीद सवालों के जवाब ढूंढने पर उकसाते हैं। आज हम दुनिया को बड़ी हद तक एक इलेक्ट्रॉनिक स्क्रीन पर देखते हैं। कंप्यूटर मुख्तलिफ शक्लों में इल्म का माखज़ है, लेकिन वो इस बात का भी तायुन करते जा रहे हैं कि हम बखिया दुनिया और दूसरे इंसानों के साथ किस तरह से पेश आते हैं। आज के दौर की एक इंतहाई आम चीज़ यानी स्मार्टफोन भी कई बुनियादी दरियाफ्तों की मरहूने मन्नत है। इसके अंदर मौजूद कंप्यूटर इंटीग्रेटेड चिप की मदद से काम करता है। खुद इंटीग्रेटेड चिप ट्रांसिस्टरों से बनी हुई है, जिनकी दरियाफ्त क्वांटम मैकेनिक्स की तफहीम के बगैर मुमकिन नहीं थी। फ़ोन के अंदर मौजूद जीपीएस आइंस्टाइन के नज़रिए इजाफियत में वक्त के तसव्वुर की तफहीम पर काम करता है। हालांकि एक ज़माने में लोगों का ख्याल था कि यह नज़रिया आम जिंदगी पर कोई असर नहीं डाल सकेगा। इस वक्त कंप्यूटर नई दरियाफ्तों में मदद दे रहे हैं, जिनकी वजह से हमारा दुनिया के बारे में तसव्वुर बदलता जा रहा है। इस वक्त हमारे दरमियान ऐसी मशीनें मौजूद हैं जो खुद सीख सकती हैं और वो हमारी दुनिया को तब्दील कर रही हैं। कंप्यूटर्स सेहत और समाजी मैदानों में पेश रफ्त के वसी इम्कान रखते हैं और हम जल्द ही अपने दरमियान बग़ैर ड्राइवर वाली कारें और जदीद रोबोट देख सकेंगे। लेकिन हमें इस बारे में बहुत सोच समझ कर फैसले करने होंगे कि हमें ज़हीन मशीनों को या मस्नूई ज़िहानत किस हद तक दखल अंदाजी की इजाज़त देनी चाहिए। इजादात इखलाकी तौर पर ना बुरी ना अच्छी होती हैं, हमारा इस्तेमाल इन्हें अच्छा या बुरा बना देता है। एक दरियाफ्त जिसने हमें दो हिस्सों में तकसीम कर दिया, वो एक एटम की तकसीम थी। इस दरियाफ्त ने दुनिया के खतरनाक तरीन हथियार ईजाद करने की राह हमवार की। बाज़ लोग कहते हैं कि मुकम्मल तबाही का खौफ अमन जारी रखने की जमानत है, लेकिन ये कोई पायदार हल नहीं है। दूसरी तरफ एटम की तकसीम ने हमें तवानाई का एक सस्ता जरिया भी फराहम किया। अलगर्ज हम ये कह सकते हैं कि साइंस गैर जानिबदार है, इससे बेहतरी और तबाही दोनों के लिए इस्तेमाल किया जा सकता है, जिसका इन्हिसार साइंस से इस्तेफादा करने वाली ज़हनियत और नज़रिए पर है। आइए अब हम साइंस और टेक्नोलॉजी हिंदुस्तान के रौ में देखते हैं। हिंदुस्तान जब आज़ाद हुआ तो हमें बेशुमार दुश्वारियों का सामना करना पड़ा। भूख का मसला था, तिबी सहूलियात मयसर नहीं थी, नकल व हरकत के वसाइल नहीं थे और जदीद साइंस और टेक्नोलॉजी की तालीम व तरबियत के लिए इदारे भी मौजूद नहीं थे। सैकड़ों बरसों
غیروں کی غلامی کی زنجیروں میں جکڑے ہندوستان کی باگ ڈور جب پہلے وزیر اعظم جواہر لال نہرو نے سنبھالی تو انہوں نے ایک جدید ہندوستان کا خواب دیکھا جس میں شہریوں کو تمام سہولیات میسر ہو اور ملک ترقی یافتہ ممالک کی صف میں کھڑا ہو۔ جواہر لال نہرو نے ہندوستان میں سائنس و ٹیکنالوجی کی بنیاد رکھی اور سائنسی سوچ کو فروغ دیا۔ ان کی سرپرستی میں ہندوستان کے دفاعی شعبوں میں تین بنیادی اکائیاں قائم کی گئی: دفاعی تحقیق کے لیے DRDO، جوہری توانائی کی ترقی کے لیے ایٹومک انرجی کمیشن، اور خلائی تحقیق کے لیے انڈین اسپیس ریسرچ آرگنائزیشن یعنی اسرو قائم کیے گئے۔ پنڈت نہرو کا خیال تھا کہ غربت، چھوت چھات، مذہبی توہم پرستی اور پس ماندگی جیسے مسائل کا حل سائنس میں ہی پوشیدہ ہے، کیونکہ مستقبل سائنس کا ہی ہے۔ اس لیے وہ سائنس کی ترقی کے لیے پرعزم تھے اور آزادی حاصل کرنے کے بعد نئی قوم کی تعمیر میں سائنس کے کردار کو سب سے اوپر رکھا۔ ہندوستان میں 1948 سے 1964 کے درمیان IIT، پلاننگ کمیشن، ایمس، سیل یعنی اسٹیل اتھارٹی آف انڈیا، ONGC یعنی آئل اینڈ نیچرل گیس کارپوریشن، DRDO، IIM، اسرو اور بھارت ہیوی الیکٹریکل لمیٹڈ جیسے کئی ادارے قائم کیے گئے جو ہندوستان میں سائنس کی ترقی میں معاون بنے۔ اس کے علاوہ کئی بڑے باندھ، کارخانے، فیکٹریاں اور صنعتیں قائم کیں جنہوں نے آزاد ہند کو جدیدیت کے راستے پر چلایا۔ اس کے بعد ملک نے سائنس اور ٹیکنالوجی میں مثالی ترقی کی اور کئی شعبوں میں آج ملک ترقی یافتہ ممالک کی فہرست میں شامل ہے۔ ہندوستان میں اناج اور دیگر زرعی مصنوعات کی بھاری قلت تھی، سینچائی کے ذرائع میں کمی تھی، کیمیائی کھاد کا فقدان تھا اور ان بنیادی سہولیات کی عدم موجودگی کی وجہ سے ملک میں گیہوں کی پیداوار اور انتہائی کم ہوتی تھی۔ اس مسئلے سے نمٹنے کے لیے 1960 میں غیر ممالک سے ہائبرڈ بیج درآمد کیے گئے۔ حکومت نے سینچائی کے لیے نظام تیار کیا اور کھاد وغیرہ پر سبسڈی فراہم کی۔ اس کے نتیجے میں سبز انقلاب ظہور ہوا اور دیکھتے ہی دیکھتے ہندوستان کے گودام اناج سے بھر گئے اور ملک کے لوگوں کی فاقہ کشی دور ہوئی۔ آزادی کے وقت تعاون، چیچک، ملیریا، ہیضہ جیسی بیماریاں وبائی شکل اختیار کر کے ہزاروں جانیں لے لیتی تھیں۔ حکومت ہند نے وباؤں سے مقابلہ کے لیے وسائل فراہم کیے اور تعاون کو 1950 تک پوری طرح ختم کر دیا۔ طبی ماہرین کی کمی کے پیش نظر میڈیکل کالجز قائم کیے گئے۔ 1946 میں ملک میں 15 میڈیکل کالج تھے، وہی اب بڑھ کر تقریباً 703 ہو گئے ہیں۔ اس کے بعد نظام صحت میں جو بہتری آئی اسے اس امر سے سمجھا جا سکتا ہے کہ 1947 میں لوگوں کی عمر اوسطاً 32 سال تھی جو بڑھ کر آج 70 ہو چکی ہے۔ ہندوستان میں 1956 میں آل انڈیا انسٹیٹیوٹ میڈیکل سائنس یعنی ایمس کا قیام کیا گیا جو کہ وزارت صحت کے دائرے اختیار میں آتا ہے۔ یہ ایک ایسا ادارہ ہے جو ہندوستان ہی نہیں بلکہ ایشیا میں میڈیکل ریسرچ کا مرکز مانا جاتا ہے۔ ہندوستان نے اپنا سب سے پہلا سیٹلائٹ یعنی مصنوعی سیارہ آریہ بھٹ 1975 میں خلا میں روانہ کیا، جسے ہندوستان کی خلائی تحقیقی تنظیم اسرو نے سوویت یونین یعنی روس کی مدد سے تیار کیا تھا۔ اس کا مقصد ایکس رے، فلکیات،
ایرونومکس اور سولار فزکس میں تجربہ کرنا تھا۔ اس پہلے مشن کے کامیاب ہونے کے بعد ہندوستان نے خلائی شعبے میں کبھی پیچھے مڑ کر نہیں دیکھا۔ اسرو کی ترقی کا اندازہ اس بات سے لگایا جا سکتا ہے کہ آج ہندوستان ان چند ممالک میں شامل ہے جنہوں نے